0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमातुल मुबारक है, मुहर्रमुल हराम की 17 और जुलाई की 3 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म आज से ईरान और तुर्की का सरकारी दौरा करेंगे। नायब वज़ीर-ए-आज़म और सऊदी वज़ीर ख़ारिजा ने टेलीफोन पर गुफ्तगू में इलाकाई सूरत हाल पर तबादला ख्याल किया है। कानून इंसाफ के वज़ीर ने कहा है कि मुल्क भर में जेलों के निज़ाम में जामे असलाहत मुतारिफ़ कराई जा रही हैं। वज़ीर मवासलात ने मरी एक्सप्रेस वे को 70 किलोमीटर तक तौसी देकर इसे मुजफ्फराबाद से मुंसलिक करने का ऐलान किया है। प्लास्टिक थैलों के इस्तेमाल की रोकथाम का आलमी दिन आज मनाया जा रहा है। ख्वातीन के आईसीसी टी20 वर्ल्ड कप के दूसरे सेमीफाइनल में रात ओवल में इंग्लैंड ने जनूबी अफ्रीका को 40 रन से हरा दिया। खबरें तफसील से। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ आज से इस्लामी जमहूरिया ईरान और तुर्की के सरकारी दौरे पर रवाना होंगे। नायब वज़ीर-ए-आज़म इसहाक डार वफाकी काबीना के दीगर वज़रा और आला सरकारी हुक्काम वज़ीर-ए-आज़म के हमराह होंगे। वज़ीर-ए-आज़म पहले ईरान जाएंगे, जहां वो मरहूम रहबरे आला आयतुल्ला अली खामनाई के आखिरी रसूमात में शिरकत करेंगे। वज़ीर-ए-आज़म पाकिस्तान की हुकूमत और आवाम की जानिब से ईरानी क़यादत और सोगवार ख़ानदानों से ताज़ियत करेंगे और इस दुख की घड़ी में बरादर मुल्क के साथ मुकम्मल यकजहती का इजहार करेंगे। इसके बाद वज़ीर-ए-आज़म शहबाज शरीफ तुर्की के सदर रजब तैयब उर्दवान की दावत पर इस्तंबोल जाएंगे। दौरे के दौरान दोनों रहनुमा पाकिस्तान और तुर्की के दरमियान ताल्लुकात के तमाम अहम शोबों पर बात करेंगे, जिसमें ख़ास तौर पर दोनों ममालिक के दरमियान तजारत और सरमायाकारी बढ़ाने के तरीकों पर गौर किया जाएगा। दोनों रहनुमाओं की मुलाकात में खित्ते में अमन और सिक्योरिटी के मामलों पर भी तबादला ख्याल होगा। इस्तंबोल में क़याम के दौरान वज़ीर-ए-आज़म एक कारोबारी कॉन्फ्रेंस से भी खिताब करेंगे, जिसका अहतमाम पाकिस्तान की जानिब से किया जा रहा है। कॉन्फ्रेंस में पाकिस्तान में तिजारत और सरमायाकारी के मौके को उजागर किया जाएगा, जिनमें खसूसी इक्तसादी जोन, तवानाई, तिजारत, आईटी और निजकारी के शोबे शामिल हैं। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने गुज़श्ता माली साल के दौरान 12,957 अरब रुपये के टैक्स हदफ से ज़ायद वसूली करने पर फेडरल बोर्ड ऑफ रेवेन्यू के अफसरान और अमले की तारीफ की है। वो इस्लामाबाद में FBR के सीनियर अफसरान के एक वफ से गुफ्तगू कर रहे थे। वज़ीर-ए-आज़म ने गुज़श्ता माली साल में तारीखी टैक्स हदफ के हुसूल को मुल्क की एक बड़ी कामयाबी करार दिया। शहबाज शरीफ ने कहा कि गुज़श्ता माली साल के दौरान तकरीबन 600 अरब रुपये के टैक्स रिफंड्स बरवक्त अदा किए गए, जिससे कारोबारी बिरादरी को सहूलत मिली और बरामदात बढ़ाने में भी मदद मिली। उन्होंने FBR की कारकर्दगी पर एतमाद का इजहार करते हुए कहा कि इदारे के फील्ड दफातर और अफसरान इसी मेहनत और लगन के साथ काम जारी रखेंगे, ताकि मौजूदा माली साल में 15,000 अरब रुपये से जायद का टैक्स हदफ हासिल किया जा सके। नायब वज़ीर-ए-आज़म इसहाक डार ने सऊदी वज़ीर ख़ारिजा शहजादा फैसल बिन फरहान अस-सऊद से टेलीफोन पर गुफ्तगू की है। दोनों रहनुमाओं ने इलाकाई सूरत हाल, खुसूसन दोहा में सालसी के हालिया मरहले पर तबादला ख्याल किया। उन्होंने मुज़ाकरात के दौरान होने वाली मुस्बत पेशरफ्त पर इत्मीनान का इजहार किया और उम्मीद जाहिर की कि मुस्तकबिल करीब में भी ये बातचीत जारी रहेगी। शहजादा फैसल ने इस्लामाबाद मुफाहमती याददाश्त के नफाज के लिए पाकिस्तान के गैर मुतज़लज़ल अज़्म को सराहा। उन्होंने खित्ते में पायदार अमन के फरोग और मुज़ाकरात आगे बढ़ाने में किरदार अदा करने पर पाकिस्तान की काविशों को सराहा। काबीना की इक्तसादी राबिता कमेटी ने सैलाब से मुतासरा 8,000 टन से ज्यादा गंदम की नीलामी की इजाज़त दे दी है। इक्तसादी राबिता कमेटी का इजलास इस्लामाबाद में वज़ीर ख़जाना मोहम्मद औरंगज़ेब की सदारत में मुनक़िद हुआ, जिसमें सैलाब से मुतासर पासकों की गंदम को खुली, शफाफ और मुसाबकती बोली के अमल के जरिए नीलाम करने की मंजूरी दी गई। कमेटी ने पास्को मुलाजमीन के लिए 4,18,80,00,000 रुपये के पैकेज की मंजूरी दी, ताकि कॉरपोरेशन के मुनज़्ज़म इख्तिताम के एक हिस्से के तौर पर अहल मुलाजमीन को मुआवजे और आखिरी वाजिबात की अदायगी की जा सके। वज़ीर कानून इंसाफ आज़म नज़ीर तारड़ ने कहा है कि मुल्क भर में जेलों के निज़ाम में जामे असलाहत मुतारिफ़ कराई जा रही हैं। उन्होंने इस्लामाबाद में जेल असलाहत के बारे में मुनक़दा कौमी कॉन्फ्रेंस से खिताब करते हुए कहा کہ حکومت نے تمام قیدیوں سے مساوی سلوک یقینی بنانے کا عزم کر رکھا ہے۔ اعظم نذیر تارڑ نے کہا کہ جیل اصلاحات کے نتیجے میں اپنے خاندانوں سے بچھڑے ہوئے قیدیوں کو سہولت مہیا کی جا سکے گی۔ کانفرنس سے خطاب کرتے ہوئے وزیر اعلیٰ پنجاب مریم نواز شریف نے کہا کہ صوبے کی جیلوں میں اصلاحات کی گئی ہیں تاکہ یہ یقینی بنایا جائے کہ کوئی قیدی بلا وجہ مشکلات کا سامنا نہ کرے۔ انہوں نے کہا کہ پنجاب کی تمام جیلوں میں جدید ٹیکنالوجی متعارف کرائی گئی ہے، جن میں جیل ملاقات کے لیے آن لائن وقت لینے کی سہولت بھی شامل ہے۔ اس موقع پر وزیر اعلیٰ سندھ سید مراد علی شاہ نے کہا کہ صوبائی حکومت ایسا نظام انصاف قائم کرنے پر کام کر رہی ہے جو زیادہ مؤثر، انسان دوست اور اصلاح پر مبنی ہو، تاکہ معاشرے کا تحفظ بھی یقینی بنایا جا سکے اور انسانی وقار بھی برقرار رہے۔ تقریب سے خطاب کرتے ہوئے وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی نے کہا کہ صوبائی حکومت قیدیوں کے حقوق کے تحفظ کے لیے جیلوں میں اصلاحات متعارف کرا رہی ہے۔ اپنے خطاب میں وزیر اعلیٰ بلوچستان میر سرفراز بگٹی نے کہا کہ صوبہ روایتی جیل نظام سے نکل کر ایک جدید اصلاحی نظام کی طرف بڑھ رہا ہے، جس میں قیدیوں کی اصلاح، انہیں دوبارہ معاشرے کا مفید حصہ بنانا اور عوام کے تحفظ پر خصوصی توجہ دی جا رہی ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وفاقی وزیر مواصلات عبدالعلیم خان نے مری ایکسپریس وے کو 70 کلومیٹر تک توسیع دے کر مظفر آباد تک لے جانے کا اعلان کیا ہے۔ وہ اسلام آباد میں نیشنل ہائی وے اتھارٹی کے اعلیٰ سطح کے ایک اجلاس کی صدارت کر رہے تھے۔ منصوبے کی تکمیل سے آزاد جموں کشمیر ملک کے مرکزی موٹر وے اور ایکسپریس وے نیٹ ورک سے منسلک ہو جائے گا۔ وفاقی وزیر نے کہا کہ مری مظفر آباد ایکسپریس وے کی تعمیر سے کشمیر کے عوام کو محفوظ، آسان اور جدید سفری سہولیات میسر آئیں گی اور ترقی کے ایک نئے دور کا آغاز ہوگا۔ عبدالعلیم خان نے ایم 8 موٹر وے کی جلد تکمیل پر بھی زور دیا اور حکام کو ہوشاب آواران روڈ اور آواران نال منصوبے پر کام تیز کرنے کی ہدایت کی۔ چین کی کمپنی شینڈونگ گروپ نے پاکستان کے توانائی کے شعبے میں بڑے پیمانے پر سرمایہ کاری کرنے میں دلچسپی ظاہر کی ہے۔ کمپنی کے چیئرمین ہو جیان شن کی قیادت میں چینی وفد نے اس دلچسپی کا اظہار اسلام آباد میں وفاقی وزیر پیٹرولیم علی پرویز ملک سے ملاقات کے دوران کیا۔ چینی کمپنی نے پاکستان کے توانائی کے شعبے میں طویل مدتی تصویراتی شراکت داری کے قیام کی تجویز بھی پیش کی۔ شینڈونگ گروپ نے تیل اور گیس کی پیداوار بڑھانے، ڈرلنگ کے طریقہ کار اور تیل اور گیس کے ذخائر کی کارکردگی بہتر بنانے کے لیے سرمایہ کاری کی پیشکش کی۔ اس موقع پر وفاقی وزیر پیٹرولیم علی پرویز ملک نے کہا کہ حکومت توانائی کے شعبے میں سرمایہ کاری بڑھانے اور مقامی سطح پر اس کی قدر میں اضافے کو فروغ دینے کے لیے پرعزم ہے۔ بے نظیر انکم سپورٹ پروگرام اور انٹرنیشنل لیبر آرگنائزیشن نے بے نظیر ہنر مند پروگرام کے تحت تعاون مزید مضبوط بنانے پر اتفاق کیا ہے۔ یہ اتفاق اسلام آباد میں بی آئی ایس پی کی چیئرپرسن روبینہ خالد اور پاکستان میں آئی ایل او کے کنٹری آفس کے ڈائریکٹر ٹامس ٹونسٹال کے درمیان ہونے والی ملاقات میں ہوا۔ فریق عین نے اس بات پر اتفاق کیا کہ مشترکہ منصوبوں کے ذریعے مستحق خواتین کو منڈی کی طلب کے مطابق ہنر سکھائے جائیں گے تاکہ انہیں روزگار حاصل کرنے میں آسانی ہو اور وہ معاشی طور پر خود مختار بن سکیں۔ پلاسٹک تھیلے کے استعمال کی روک تھام کا عالمی دن آج منایا جا رہا ہے۔ اس دن کو منانے کا مقصد عوام میں پلاسٹک سے پیدا ہونے والی آلودگی کے خلاف آگاہی پیدا کرنا ہے۔ فیفا فٹ بال عالمی کپ کے 32 ٹیموں کے راؤنڈ میں رات لاس اینجلس اسٹیڈیم میں اسپین نے آسٹریا کو 3-0 سے شکست دے دی۔ ایک اور میچ میں ٹورانٹو اسٹیڈیم میں پرتگال نے کروشیا کو 2-1 سے شکست دے دی۔ خواتین کے آئی سی سی T20 ورلڈ کپ کے دوسرے سیمی فائنل میں رات لندن میں انگلینڈ نے جنوبی افریقہ کو 40 رن سے شکست دے دی۔ پہلے بیٹنگ کرتے ہوئے انگلینڈ نے مقررہ 20 اوورز میں 5 وکٹوں کے نقصان پر 169 رنز بنائے۔ جواب میں جنوبی افریقہ کی ٹیم 20 اوورز میں 8 وکٹوں کے نقصان پر 129 رنز بنا سکی۔ ٹورنامنٹ کا فائنل اتوار کو لارڈز میں آسٹریلیا اور انگلینڈ کے درمیان کھیلا جائے گا۔ میچ شام 7:30 بجے شروع ہوگا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران کشمیر، بالائی خیبر پختونخوا، شمال مشرقی پنجاب اور گلگت بلتستان میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ ملک کے دیگر حصوں میں موسم گرم اور خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 27 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 30، پشاور 28، کوئٹہ اور گلگت 25، مری 16 اور مظفر آباد 23 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کی توقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ میں 19 ڈگری سینٹی گریڈ، جموں 29، لے 8، اننت ناگ اور شوپیاں میں 20 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

Alright, now welcome back to the show. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سبھی سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے. میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. اوکے جناب, آج کا جو ہمارا موضوع ہے دیٹ از سم تھنگ ویری ڈفرنٹ اینڈ ویری یونیک. یونیک تو نہیں میں کہوں گا, بٹ یہ ہے کہ سم ٹائم یہ ہوتا ہے کہ ہم سب لوگ نہ کہیں زندگی میں اپنی نہ ڈیجیٹل میڈیا کے ساتھ افیلیٹڈ ہیں, ایسوسیٹیڈ ہیں, جڑے ہوئے ہیں. ڈیجیٹل میڈیا, سوشل میڈیا جس کی ہم بات کریں گے. اچھا, اب میرا سوال ہے ایک آپ لوگوں سے, اینڈ بڑا مزے کا سوال ہے. سوال یہ ہے کہ کیا ہم سوشل میڈیا استعمال کر رہے ہیں یا سوشل میڈیا ہمیں استعمال کر رہا ہے؟ اب ہم اس کے پازیٹیو پوائنٹ کی طرف بھی بات کریں گے, نگیٹیو پوائنٹ کی طرف بھی بات کریں گے. بعض جگہ نا آپ ہم بہت سی دنیا جو ہے نا اس سوشل میڈیا یا ڈیجیٹل میڈیا یا اے آئی کی دنیا میں بہت سے کام کر رہے ہیں, بہت سے بزنس کر رہے ہیں, بہت سی فری لانسنگ. پاکستان ایک بہت بڑی انڈسٹری ہے فری لانسنگ کے حوالے سے, ون آف دا بیسٹ انڈسٹری آف انٹائر ورلڈ. دنیا میں سب سے زیادہ جو فری لانسنگ میں کام کیا جا رہا ہے ان میں سے پاکستان بھی سیر فہرست ہے. تو وہ بھی آپ دیکھ لیں کہ ای کامرس ہو جائے یا ڈیجیٹل میڈیا ہو جائے یا اس کے تھرو جتنا بھی کام کیا جا رہا ہے. اچھا, پھر اس کے ساتھ ساتھ جو آپ سوشل میڈیا آپ دیکھیں نا علم کے حوالے سے, اب آپ وہ آرٹسٹ, وہ فنکار, وہ شاعر, وہ سنگر یا وہ آرٹ جن کے پاس بہت سے پلیٹفارم نہیں تھے ایک وقت تھا اور وہ اس پلیٹفارم کی تلاش میں رہتے تھے, بہت لمیٹڈ سے محدود چینلز ہوا کرتے تھے, بلکہ نہ ہونے کے برابر ہوتے تھے. تو بیچارے بہت سے ٹیلنٹڈ لوگ جو تھے نا, جو اپنا ٹیلنٹ وہ دکھا نہیں پاتے تھے, وہ دنیا کو بتا نہیں سکتے تھے, وہ فنون لطیفہ تھے, وہ لکھنے والے تھے, موسیقار تھے, سنگر ہیں یا جو بھی لوگ ہیں, جتنے بھی لوگ ہیں یا آرٹسٹ ہیں جتنے بھی. اچھا, ان پلیٹفارم پہ آ کے انہوں نے اپنے آرٹ کا پورا لوہا منوایا اور دنیا کو دکھایا, دنیا نے اس کو پورا ایکسیپٹ کیا اور آج ان کا نام ہے. سو آئی تھنک جن لوگوں نے اس کو پازیٹیولی لیا, پازیٹیولی اس کو یوز کیا, دے آر سکسیزفل. اچھا, اسی طرح ہی آپ ہزاروں پاکستانی نوجوان, جیسا میں نے بتایا کہ سوشل میڈیا کے ذریعے جو ہے نا آن لائن کاروبار کر رہے ہیں, فری لانسنگ کر رہے ہیں, ڈیجیٹل میڈیا مارکیٹنگ سے لاکھوں ڈالرز کما رہے ہیں, بہت سے بچے ہیں ماشاء اللہ کام کر رہے ہیں. پھر آپ دیکھیں کہ اس سے آپ کنیکٹیوٹی کتنی, میں اس کی پازیٹیو پوائنٹس کی ادھر بات کروں کہ کنیکٹیوٹی کتنی آپ کی بڑھی ہے. بیرون ملک رہنے والے ہمارے پیارے جو تھے, جن سے ایک وقت تھا کہ آپ خطوط سے ان سے رابطہ رکھتے تھے, جو پرانے وقتوں کی بات ہے, مطلب بیک ان نائنٹیز, لیٹ نائنٹیز یا میں, آپ کے پاس کوئی ایسا وسائل نہیں تھے نا, ٹیلی فون کال افورڈیبل نہیں تھی, بڑی ایکسپینسو تھی, اور کال پہ رابطہ کرنا بڑا مشکل تھا. تو وہ ہارڈلی مہینوں میں, اگر کہ آپ کا پیارا اپنا باہر ہوتا تھا تو مہینوں میں ایک دفعہ میرے خیال میں بات کی جا سکتی تھی, یا دو مہینے بعد تھی, وہ بھی دو منٹ تین منٹ کے بعد کال کٹ جانی, اور پھر پورا خاندان بیٹھا ہوتا ہے اور ایک بندہ جو گھر کا بڑا ہے وہ فون اٹھائے گا اور وہ کال جو ہے نا وہ کئی دن تک ڈسکس ہوتی ہے, اور لڑائیاں بھی ہوتی ہیں اس بات پہ ہوتی تھیں کہ جی ہماری بات نہیں کرے, بھائی تین منٹ کی بات میں جو ہوتی ہے وہ کتنی بات ہو سکتی تھی. اچھا, وہ ایک بڑا مشکل تھا نا وہ وقت. اب کنیکٹیوٹی اتنی ہو گئی ہے کہ آپ ایسے واٹس ایپ پہ کال کرتے ہیں, ویڈیو کال کرتے ہیں, دنیا کے کسی کونے میں بیٹھا ہوتا ہے آپ بات کر سکتے ہیں. یہ بھی ایک ابلاغ کا زبردست ایک ذریعہ ہے جسے ہمیں ملا. تو اس کا پازیٹیو بالکل استعمال ہوا, لوگوں نے اب لوگ کنیکٹ ہو گئے ہیں اپنوں کے ساتھ ڈیلی کی بنیاد پہ, دن میں دو دو چار چار دس دس دفعہ آپ کنیکٹیوٹی کر سکتے ہیں. سو بڑا اچھا ہوا. اچھا, پھر اس کے ساتھ کیا ہوا کہ جو بہت سی انفارمیشن ہے, دا فلو آف انفارمیشن میں, جہاں پہ ہم ڈسکس کریں گے جی سوشل میڈیا کے جو نگیٹو پوائنٹس ہیں, ان میں پازیٹیولی یہ دیکھا ہے کہ بہت سی دنیا کی انفارمیشن آپ کو مل رہی ہیں, آپ دنیا سے کنیکٹ ہو رہے ہیں, آپ بہت سا میٹر جو تھیسس کرنے والے بچے ہیں, جو لکھنے والے ہیں, ان کے لیے ریسورسز بڑے اچھے ہیں ڈیجیٹل پلیٹفارمس کے اوپر, گوگل کے اوپر, پھر اے آئی کے اوپر, بہت سی ایسی انفارمیشن جو بچے یا جو پڑھنے والے اسٹوڈنٹس ہیں یا تھیسز اپنے کر رہے ہیں, کچھ بھی کر رہے ہیں, ان کے لیے بڑا ایک زبردست یہ پلیٹفارم ملا. پھر قدرتی آفات ہو جائیں, کسی کو بلڈ کی ضرورت ہے, کوئی کسی مشکل میں ہے, کوئی بے شمار ایسی انفارمیشن, بے شمار ایسے آپ کے دور دراز کے دوست احباب رشتہ دار
कोई किसी की कुछ ऐसा कुछ हो जाए तो वो जस्ट वन पोस्ट पे आपको पता चल जाता है कि जी ये सानिहा, ये वाक्या, ये मामलात हो गए। सो विच इज़ गुड, आई थिंक बड़ा इसका एक पॉजिटिव चीज़ हुई। अब फिर इसके साथ साथ हमारे जो तालिबे इल्म हैं, हमारे स्टूडेंट्स हैं, या बहुत से ऐसे जो कंटेंट क्रिएटर्स हैं, मैं हमेशा कंटेंट क्रिएटर की जब भी बात करूँगा मैं उसको कंटेंट क्रिएटर मानता हूँ जो पॉजिटिव काम कर रहा है, जो सोसाइटी के अंदर अच्छा इनपुट दे रहा है, जो लोगों को कुछ आगाही दे रहा है, लर्निंग करवा रहा है, या पॉजिटिवली काम कर रहा है। अच्छा, बहुत से हमारे ऐसे लोग हैं जो बड़े अच्छे अच्छे प्लेटफॉर्म्स हैं जिनके बड़ा अच्छा अच्छा काम कर रहे हैं, उन्होंने भी डिजिटल मीडिया, सोशल मीडिया या यूट्यूब या डिफरेंट जो चैनल्स हैं उनके साथ उसको इस्तेमाल कर रहे हैं, भरपूर तरीके से आप इस्तेमाल कर रहे हैं। फिर आप देख लें कि आज हम चंद सेकंड में दुनिया की बेहतरीन यूनिवर्सिटीज़ के लेक्चर्स मिल जाते हैं, हमें किताबें मिल जाती हैं, बहुत सी ऐसी इंफॉर्मेशन जो हमें चाहिए होती है वो हमें मिल जाती है, एक क्लिक के ऊपर हमें बहुत सी इंफॉर्मेशन मिल जाती है। ये सारे एक पॉजिटिव जो चीज़ें हैं सोशल मीडिया की या डिजिटल मीडिया की या इंफॉर्मेशन मीडिया की, या फिर आप ये कह लें कि आर्टिफिशियल इंटेलिजेंस की या गूगल की कर लें, विच इज़ गुड। आई थिंक अगर आप जिससे आप अर्न कर रहे हैं, आप पॉजिटिव काम कर रहे हैं, आप ई कॉमर्स कर रहे हैं, आप बिज़नेस कर रहे हैं, सो दैट इज़ वेरी गुड आई थिंक। अच्छा, फिर इसके साथ साथ जो इसके नेगेटिव पॉइंट है हम उसको भी डिस्कस करेंगे, वो क्या है। हमारे एक दोस्त से सियालकोट से कॉल कर रहे थे तो उन्होंने तो काफ़ी उन्होंने कहा जी मैं आज भी बटन वाला मोबाइल इस्तेमाल करता हूँ, बट आई एम नॉट, आई डोंट लव टू यूज़ सोशल मीडिया, डिजिटल मीडिया या ये मोबाइल वाले ये सब चीज़ें। सो अपना अपना पर्सपेक्टिव है, आप कैसे चीज़ों को लेते हैं, कैसे चीज़ों को देखते हैं, तो इसके नेगेटिव इम्पैक्ट क्या है वो भी हम डिस्कस करेंगे। बट पॉजिटिव ये है कि आपने बताना है कि जी क्या आप सोशल मीडिया को यूज़ करें या सोशल मीडिया आपको यूज़ करें, स्क्रोलिंग स्क्रोलिंग स्क्रोलिंग बस ला हासिल कसम की स्क्रोलिंग करी जा रहे हैं, करी जा रहे हैं, क्या करें, व्हाट आर यू डूइंग, प्लीज़ टेल मी गाइस, मुझे बताइए ना आप कर क्या रहे। आई जस्ट वॉन्ट टू नो। सो 04-2111-0101 इज़ द डायलिंग नंबर जिस पर आप हमें कॉल कर सकते हैं, और इसके साथ साथ आप हमारे साथ FM 101 के ऑफिशियल पेज पे हमारा साथ निभा सकते हैं, हमारे साथ रह सकते हैं। योर ट्यून इन टू FM 101। सियालकोट से दोस्त हैं हमारे, तो इन्होंने कॉल की, इन्होंने बताया, तो मेरे पास आज बड़ी मज़े की इन्फॉर्मेशन है रिगार्डिंग सियालकोट एंड सियालकोट की जो इंडस्ट्री है, और सियालकोट ने जो नाम कमाया इस वर्ल्ड कप के अंदर, ऑल्दो वी आर नॉट इन वर्ल्ड कप बट वी आर इन वर्ल्ड कप, एक एक किक के अंदर हम लोग हैं, एक एक किक जो है ना वर्ल्ड कप की, वो इट्स ऑल बिकॉज ऑफ सियालकोट एंड इंडस्ट्री ऑफ सियालकोट। सो अभी एक आई जस्ट वॉन्ट टू प्ले दिस सॉन्ग, पता नहीं बड़े दिनों के बाद, मैं जब भी आता हूँ ना रेडियो पर मुझे इस ट्रैक की याद आती है, अदरवाइज मैं बिल्कुल नहीं सुनता। सो दिस इज़ माई सिग्नेचर ट्रैक, आई थिंक सो। आई जस्ट वॉन्ट टू प्ले दिस एंड फॉर ऑल द ब्यूटिफुल लवली एंड लाइवली लिसनर, अपने दिल का हाल यानी हाल दिल सुनाने के लिए मेरा दिल करता है कि आप लोगों को भी कुछ सुनाओ, लेकिन यह है कि ये ट्रैक जो है ना, जब भी मैं लाइनअप करता हूँ ना, कुछ दोस्त कहते हैं कि यार लग गया, शुरू हो गई है। एनीवेज, नाम हाल दिल इज़ फॉर ऑल ऑफ यू, तमाम सुनने वालों के नाम।

0: जी जनाब, हमारे बहुत सारे जी इमोशंस होते हैं, बहुत सारे जज्बात होते हैं, कभी खुशी के, कभी गम के, कभी दुख के, कभी गुस्से के। उसमें एक जज्बा जो है, या एक अगर हम कहें जो इमोशन है, वो खौफ का भी है। हम किसी चीज़ से बहुत खौफ खाते हैं। बचपन में हमारे खौफ कुछ और होते हैं, फिर जैसे जैसे उम्र बढ़ती है फिर खौफ तब्दील होना शुरू हो जाते हैं। बचपन में शायद कि हमारा खौफ जो है वो पानी होता है, या कोई भूत होता है, या कोई छिपकली होती है, या कोई जानवर होता है, या कोई परिंदा होता है, कोई ना कोई ऐसा छोटा मोटा खौफ होता है जिससे हम डरते हैं। लेकिन जब हम जैसे जैसे बड़े होते हैं तो फिर हमें बड़ी हंसी आती है कि हम बचपन में जो है वो इस चीज़ से डरा करते थे। जैसे मैं बचपन में भीड़ से डरा करता था। मुझे याद है कि कभी कभी कुछ चीज़ें जो है वो आपके जहन पे ऐसी ऐसी नक्श हो जाती हैं कि आपको वो भूलती नहीं है। मुझे याद पड़ता है कि शायद कि मैं आई थिंक सो उस वक्त कोई 3 साल का या 4 साल का हुआ होगा, कि एक जगह पे बहुत सारी भीड़ें थी और मैं उन भीड़ों को देख के इतना डरा था, इतना डरा था और इतना रोया था। और मेरे साथ मेरी बड़ी सिस्टर थी, उन्होंने मुझे बड़ा हौसला दिया। उन्होंने कहा, कुछ नहीं होता, ये कुछ नहीं कहती, ये बिल्कुल नहीं खाती, ये बिल्कुल नहीं काटती। और मैं कह रहा था, नहीं, ये मुझे खा जाएगी, ये मुझे काट डालेगी। और वो किस्सा, या वो जो लम्हा है, या वो जो सिनेरियो है, वो आज भी मेरे जहन में ऐसे नक्शबंदा है कि मुझे लगता है कि ये कल की बात है। और बिल्कुल सब कुछ मुझे वैसे ही नज़र आ रहा है आज भी, कि वो दरख्त मुझे वैसे नज़र आ रहे हैं, वो सब्ज़ा मुझे वैसे नज़र आ रहा है, वो भेड़ें चरती हुई मुझे नज़र आ रही हैं। उन भेड़ों का जो साइज़ है, लिटरली यू कांट इवन बिलीव कि मुझे वो भी इतनी ही, उनका साइज़ भी आज याद है। तो कुछ चीज़ें आपके जहनों में ना बड़ी गहराई से नस्ब हो जाती हैं, हम कहें कि वो हमारी परमानेंट मेमोरी में सेव हो जाती हैं। तो वो जो एक इंसिडेंट है वो मुझे आज भी याद है। तो करते करते जी आहिस्ता आहिस्ता जब आप बढ़ते हैं तो आपके खौफ तब्दील होना शुरू हो जाते हैं, और आपकी ज़िंदगी के अंदर खौफ, हर वक्त कोई ना कोई खौफ ज़रूर मौजूद रहता है। अगर मैं सोचूं कि आज के दौर में हमारा खौफ सबसे बड़ा, मेरा क्या खौफ है, मेरा ये खौफ होता है कि कल क्या होगा, जो कि मेरे दायरे इख्तियार में नहीं है। और मैं ये कहते हुए बिल्कुल भी लज्जा नहीं खा रहा, या मैं बिल्कुल इसमें शर्मिंदगी महसूस नहीं करूँगा, कि मुझे ये पता है कि कल मेरे इख्तियार में नहीं है, और ये मैं अपने आप को बहुत समझाता हूँ, लेकिन फिर भी मैं उससे कहीं ना कहीं खौफ खाता हूँ कि कल क्या होगा। वो शायद मेरी साइकी में कुछ ऐसा बैठ गया है कि मुझे हमेशा से कल की फिक्र रहती है, और आज भी मुझे कल की फिक्र है। तो मैं इसे जान छुड़ाना चाहता हूँ लेकिन छूट नहीं पा रही होती है। उम्र के काफ़ी हिस्सों में फिर वो जो कल होता है, या जिन चीज़ों से हम डर रहे होते हैं, या हमारे दिमाग में कहीं ना कहीं छुपी होती हैं कि शायद इन बातों से कल हमारे साथ ये होना है, वो बातें हमारे लिए उम्र के किसी और हिस्से में जाके वो बिल्कुल मामूली सी, छोटी सी हो जाती हैं। लाइक अगर मैं बात करूँ आज से 10 साल पहले, जिन लोगों की नाराज़गी से मैं खौफ खाता था कि मैं अगर ये मेरे से नाराज़ हो गए तो मेरी पत्नी ज़िंदगी क्या हो जाएगी, तो आज अगर मैं सोचता हूँ कि वो मेरे से नाराज़ हो जाते तो क्या हो जाता, तो मुझे बड़ी हंसी आती है कि यार उस वक्त मैंने ये क्यों नहीं सोचा था कि अगर वो नाराज़ हो जाते तो क्या हो जाना था, अगर वो मुझसे राज़ी ना होते तो फिर क्या हो जाना था, कुछ भी तो नहीं होना था। और अगर कुछ चीज़ मैंने हासिल करनी होती थी और मैंने वो हासिल नहीं कर सका, या कर सका, अगर वो नहीं कर पाता तो क्या हो जाता, और अगर हासिल कर ली तो क्या हो गया, कुछ नहीं हुआ। तो हमारे जो खौफ होते हैं वो आरजी होते हैं, और बाज़ औक़ात वो खौफ जो होते हैं उनकी कोई हकीकत नहीं होती, लेकिन हम खामखा उनसे डर रहे होते हैं। लाइक कि जैसे आज मुझे लग रहा है कि कल क्या होगा और मैं इससे खौफ खा रहा हूँ, तो मैं क्यों सोच रहा हूँ कि मैं कि कल क्या होगा? क्या परसों मैंने सोचा था कि आज क्या होगा? आज अच्छा हुआ और बहुत अच्छा हुआ, कल जो मैंने सोचा था उससे आज बहुत बेहतर हुआ। तो आज जो मैं सोच रहा हूँ कि कल क्या होगा, तो कल शायद आज से बहुत अच्छा, बहुत बेहतर होगा। मुझे ये उम्मीद क्यों नहीं है, मुझे ये यकीन क्यों नहीं रखता? ये अपने आप को भी समझाने की बड़ी जरूरत होती है। और इंसान ना कभी कभार अपने आप के साथ भी बहुत लड़ रहा होता है, अपने आप को समझा रहा होता है। एक तरफ एक कोने में एक जहन कह रहा होता है कि नहीं ऐसा हो जाएगा, दूसरा कह रहा होता है कि तेरी मजाल है कि तू ये कह सके कि ऐसा हो जाएगा। कहीं और से कोई जहन में कुछ और बात कूंद मारती है और वो कहती है कि कल बहुत अच्छा हुआ था और कल भी बहुत अच्छा होगा। जवानी खिड़खिड़ हंसे
1: इस रुते सुना, वायरल म्यूजिक रीमिक्स 786।
0: और हम बस खिड़खिड़ हंसते रहते हैं जब वो हमसे बातें निकल जाती हैं, जब वो हम गुजर जाते हैं उनसे, जब उन तकलीफों से गुजर जाते हैं, जब वो रिवॉर्ड हासिल कर लेते हैं, तो फिर हम खिड़खिड़ा के हंसते हैं। लेकिन एक चीज मैं आपको बताऊं, बड़े तजुर्बे की बात आपको बताने लगा हूं, बड़ी गौर तलब बात है, और یہ میں آج ہی سوچ رہا تھا, آج جب جمعے کی نماز پڑھنے میں مسجد میں گیا تو میں اس وقت یہ سوچ رہا تھا کہ ہیومن سائیکی بھی نا کتنی عجیب سی سائیکی ہے. میں جب مسجد میں انٹر ہوا تو جو اوپر والا گراؤنڈ فلور تھا اس فلور فیل اپ ہو چکا تھا, اور میں دیکھ رہا تھا کہ میں اپنی جگہ کہاں بناؤں, اور مجھے ایسے ہی ساتھ نا بیسمنٹ میں کچھ لوگ اترتے ہوئے نظر آئے, تو میں نیچے بیسمنٹ میں اتر گیا. جب میں بیسمنٹ میں گیا تو میں نے دیکھا کہ ایک دیوار کے ساتھ لوہے کے بکسے پڑے ہوئے تھے, اور بے شمار بکسے پڑے ہوئے تھے. اور تھوڑی دیر غور کرنے کے بعد مجھے اندازہ ہوا کہ یہ جو بکسے ہیں یہ یہاں پہ طالب علم ہیں, جو مدرسے کے شاگرد ہیں, شاید یہاں پہ مدرسہ ہے اور اس مدرسے کے اندر بچے پڑھتے ہیں, اور یہ ان کے بکسے ہیں, اور ان جو ہے وہ باکسز کے اندر ان کے کپڑے, ان کی چیزیں پڑی ہوتی ہیں. خیر میں انہیں باکسز کے پاس ایک دیوار کے ساتھ ایک پلر تھا, اس کے ساتھ بیٹھ گیا, اور میں سوچ رہا تھا کہ اس بکسے کے اندر اس بچے کی پوری دنیا موجود ہے. اس کو وہ بڑے زبردست یونیک قسم کے تالے لگے ہوئے تھے, ہر بکسے کو الگ الگ تالا لگا ہوا تھا, کسی کو کس رنگ کا, کسی کو کس رنگ کا, اور اس بکسے کے اوپر نام لکھے ہوئے تھے, بڑے خوبصورت نام, اور پھر ان کی جگہوں کے نام بھی لکھے ہوئے تھے, کوئی کس شہر کا, کوئی کس شہر کا, اور اس کے اوپر بڑے یونیک سٹارز بھی بنے ہوئے تھے. تو میں سوچ رہا تھا کہ کل جو دنیا ہے یا کل جو دولت ہے وہ اس بچے کی یہ بکسہ ہے شاید, اور اس کے اندر اگر اس کو میں کھولوں, اور میں امیجن کر رہا تھا کہ ان بکسوں کے اندر کیا کیا ہوگا, تو میں سوچ رہا تھا کہ کسی نے کچھ خوبصورت پین رکھے ہوں گے, کسی نے کچھ اسکیل رکھا ہوگا, کسی کی کاپی فیوریٹ ہوگی, کسی نے کچھ اور نیل کٹر رکھا ہوتا ہے, کسی نے کچھ اور چیزیں رکھی ہوتی ہیں, کسی نے کوئی لائٹر رکھا ہوتا ہے, کسی نے کوئی ٹارچ لائٹ رکھی ہوتی ہے, وہ ان کے لیے فیسینیشن ہوتی ہے. اور جب میں اس ماحول کے اندر گیا تو مجھے نا وہ ایک الگ سی وائب آئی, ایک مدرسے کا ایک ایلیمنٹ, جو بچپن میں ہم مدرسے جایا کرتے تھے, قاری صاحب کے پاس پڑھنے جایا کرتے تھے, وہ قاری صاحب والا سارا ماحول یاد آ گیا کہ ہم سارے جب وہ ایک سرکل بنا کے بیٹھتے تھے, اتنا ہم پڑھتے نہیں تھے جتنا ہم سر ہلایا کرتے تھے, پوری باڈی ہماری شیک کیا کرتی تھی. تو میں اس ساری چیزوں کو امیجن کر رہا تھا اور اپنے بچپن کے ساتھ اس کو ریزونیٹ کر رہا تھا, اور تھوڑی دیر میں وہ دیکھتا رہا تو مجھے بڑا ایک عجیب سا لگ رہا تھا, وہ ماحول بڑا عجیب لگ رہا تھا, ہر چیز بڑی ڈفرینٹ لگ رہی تھی, وہ بکسے بڑے عجیب لگ رہے تھے, وہ جو در و دیوار تھے وہ بڑے عجیب لگ رہے تھے, اور اس وقت کے مطابق یہ میں بہت پیچھے اپنے بچپن میں چلا گیا تھا. لیکن کچھ ہی دیر کے بعد, کین یو بلیو کہ 5 منٹ کے بعد وہ ساری چیزیں مجھے بڑی فیملیئر لگنا شروع ہو گئیں. مجھے ایسے لگا کہ شاید یہ میرے لیے نیا نہیں ہے, یہ سب پرانا ہے, یا یہ ایک عام سی چیز ہے. تو وہاں میرے ذہن میں ایک بات آئی کہ ہماری سائیکی ہمیں یہ کہتی ہے کہ کچھ دیر کے لیے چاہے وہ کتنی ہی خوبصورت چیز کیوں نہ ہو, یا چاہے وہ کتنی ہی بری چیز کیوں نہ ہو, وہ جو پہلا آپ کا اس کے ساتھ انٹریکشن ہوتا ہے, یا کچھ لمحوں کا, کچھ منٹوں کا, کچھ گھنٹوں کا, کچھ دنوں کا, کچھ ہفتوں کا, وہ آپ کو اس میں فیسینیٹ کر رہا ہوتا ہے. آفٹر سم ٹائم وہ فیسینیشن آپ کی فیڈ آؤٹ ہونا شروع ہو جاتی ہے, اور آپ اس کے اندر پھر انڈلج ہو جاتے ہو, اور آپ پھر اس کا حصہ بن جاتے ہو. اسی طرح میں جب بھی کسی نئے ملک میں جاتا ہوں, دنیا میں جب میں کسی ملک میں پہلی دفعہ جاتا ہوں, اور میں جب ایئرپورٹ سے اترتا ہوں اور وہاں کا میں انوائرمنٹ دیکھ رہا ہوتا ہوں, تو مجھے وہ تھوڑی دیر کے لیے بڑا فیسینیٹ کر رہا ہوتا ہے. وہ سڑک بھی مجھے بڑی خوبصورت لگ رہی ہوتی ہے, وہاں پہ گاڑیاں آتی جاتی بڑی خوبصورت لگ رہی ہوتی ہیں, لوگ چلتے پھرتے مجھے ایک الگ سی وائب دے رہے ہوتے ہیں, ایک الگ سی فیلنگ دے رہے ہوتے ہیں, جیسے وہ میں نے پہلی دفعہ دیکھا ہے. لیکن آفٹر 2 to 3 days مجھے ایسے لگ رہا ہوتا ہے یار کہ بس میں کب یہاں سے نکلوں گا اور واپس پاکستان جاؤں گا. اگر میں دونوں چیزوں کو کمپیئر کروں اور دونوں چیزوں کو سوچوں, تو مجھے لگتا ہے اور میں اس نتیجے پہ پہنچا ہوں کہ ہم کچھ دیر کے لیے کسی بھی چیز سے فیسنیٹ ہوتے ہیں, چاہے وہ خوبصورت ترین چیز ہی کیوں نہ ہو, چاہے وہ عجیب ترین چیز ہی کیوں نہ ہو, چاہے وہ مختلف ترین چیز ہی کیوں نہ ہو, چاہے وہ امیر ترین چیز ہی کیوں نہ ہو, چاہے وہ غریب ترین چیز ہی کیوں نہ ہو, چاہے وہ کتنی ہی حسین کیوں نہ ہو, چاہے وہ کتنی ہی بدصورت کیوں نہ ہو, ہمیں کوئی بھی رشتہ, کوئی بھی بات یا کوئی بھی چیز کچھ دیر کے لیے فیسنیٹ کرتی ہے. آفٹر سم ٹائم ہم اس کے ساتھ فیملیئر ہو جاتے ہیں, اور اگر ہم اس کے ساتھ رہنا چاہتے ہیں, اگر وہ چیزیں ہمیں پسند ہوتی ہیں اور ہم ان چیزوں سے ہٹنا نہیں چاہتے, تو اس میں وہ جو فیسنیشن والا عمل ہے, جو فیسنیشن والا جذبہ ہے, ایموشن ہے, وہ ختم ہو چکا ہوتا ہے. شاید کہ ہم اس میں فیسینیشن ڈھونڈ رہے ہوتے ہیں, لیکن وہ فیسینیشن نہیں ہوتی, اس میں ایک اور چیز پیدا ہو جاتی ہے, اور وہ ہوتی ہے ہماری عادت. ہمیں اس چیز کی عادت ہو جاتی ہے, ہمیں اس ماحول کی عادت ہو جاتی ہے, اور ہم اس ماحول سے پھر نکلنا نہیں چاہتے. ہم کسی رشتے کے اندر کچھ دیر کے لیے فیسینیشن دیکھتے ہیں, اس رشتے کے اندر وہ فیسینیشن کچھ دیر کے بعد ختم ہو جاتی ہے, لیکن ہمیں اس کی عادت ہو جاتی ہے, ہمیں اس کے ساتھ بات کرنے کی عادت ہو جاتی ہے, اس کے ساتھ اٹھنے بیٹھنے کی عادت ہو جاتی ہے, اس کے ساتھ کھانے پینے کی عادت ہو جاتی ہے. تو ہم اس کو اکیلا یا دور نہیں کرنا چاہتے, ہم چاہتے ہیں کہ ہم اس کے ساتھ رہیں, ہم زندگی گزاریں, ہم یہ ہمارے پاس رہے, دور نہ جائے, بس ہم سے یہ دور نہ جائے, ہم اس کے قریب رہیں. لیکن ہم غلطی کیا کرتے ہیں, ہم اس کے اندر فیسینیشن ڈھونڈ رہے ہوتے ہیں اور وہ فیسینیشن آفٹر سم ٹائم فیڈ آؤٹ ہو جاتی ہے. ہمیں سمجھنا چاہیے کہ اب یہ فیسینیشن نہیں ہے, اب یہ عادت ہے, اور ہمیں کچھ دیر تک ہی فیسینیشن کو قائم رکھنا چاہیے. اس کے بعد پھر اپنے آپ کو عادت میں منتقل کرنا بڑا ضروری ہوتا ہے, اور ہمیں عادت میں منتقل ہو جانا چاہیے اور اس حقیقت کو بھی تسلیم کر لینا چاہیے. ہاں جی جناب, مزید بھی باتیں آپ سے ہوں گی جی, اور یہ گانا آپ کو سناتا ہوں, بلوچی سانگ ہے جی آپ کے لیے, اور کے بی مجھے کہتے ہیں 1:02 ہیں اور آر جے کے بی کا ساتھ آپ کے ساتھ 2 تک رہے گا. مزیدار باتیں ہو رہی ہیں آپ کی, بہت ساری کالز آ رہی ہیں, سب کالرز کو میں موقع دوں گا, لیکن فیس بک کے اوپر جو کامنٹ کر رہے ہیں ان کو خصوصاً موقع دوں گا. ٹھیک ہے نا جی, فیس بک کے اوپر آپ کامنٹس کیجئے. مین ویل میں آپ کو گانا سناتا ہوں, گانے سے واپس آؤں گا اور پھر مزید آپ کے ساتھ بات چیت ہوگی. بلوچی سانگ سب کے لیے.